0: हजारों दिलों की धड़कन, आप सुन रहे हैं रेडियो हम वतन।
1: बिस्मिल्लाह रहमान रहीम और अस्सलाम वालेकुम। 10 सितंबर पाकिस्तान में जुमेरात की दोपहर, आसिम मुनीर्स डिफेक्टो फॉर्म 47 मिलिट्री राज डे 285। आज की अहम तरीन खबरों में सबसे पहले उस नई मुसीबत की बात करते हैं जो मरियम नवाज ने पाकिस्तानी आम आवाम के ऊपर मुसल्लत कर दी है। चंद दिन पहले मरियम साहबा ने एक नया ड्रामा शुरू किया जिसमें यह था कि एंटी करप्शन मूवमेंट शुरू कर दी गई है पूरे पंजाब के अंदर। जो सीसीडी वाले हेड हैं चट्ठा साहब, उनको ये टारगेट दिया गया कि आपने सूबे में ऑपरेशन करना है और जो जो रिश्वत लेता है उसको पकड़ना है। लेकिन ये देखिए कैसा कमाल का काम है कि पूरे पंजाब में किसी भी अभी तक सीएसपी ऑफिसर ने रिश्वत नहीं ली। तमाम के तमाम क्लर्क्स हैं, कॉन्स्टेबल हैं, असिस्टेंट सब इंस्पेक्टर हैं, सब इंस्पेक्टर हैं, मतलब तमाम के तमाम जो हैं वो निचले दर्जे वाले तमाम के तमाम लोग हैं जिनको पकड़ के किसी से 5,000, किसी से 15,000, किसी से 20,000 रुपए उन पर पर्चे दिए जा रहे हैं और उनके खिलाफ एंटी करप्शन जो है वो कार्रवाई कर रही है। यहाँ तक के हॉस्पिटल्स के अंदर भी जो एक्सरे मशीन का टेक्नीशियन है या किसी वार्ड के सामने बैठा हुआ है उनको पकड़ा गया है। मतलब किसी भी शोबाए जिंदगी में अभी तक जो ग्रेड 17 एंड अबव का बंदा है उसने कोई करप्शन नहीं की, उसने कोई रिश्वत नहीं ली। चलें ये तो मामला ही सेट कर दिया पाकिस्तान ने, पूरी दुनिया के लिए एक मिशले राह बन गया कि अगर आप किसी को भी ग्रेड 17 दे दें तो वो ना करप्शन करता है ना रिश्वत लेता है। इससे नतीजा यही बनेगा क्योंकि हर जगह पर यही काम चल रहा था। लेकिन पूरे पंजाब में इस ड्रामे का एक, मैं यही कहूँगा, ड्रॉप सीन हुआ जब दो ऐसी खबरें हमारे सामने आई हैं जिन्होंने सबको हैरान कर दिया। पहले तो लाहौर के अंदर से खबर आई कि एक शहरी पुलिस नाके पर रुका, उसने रुकने के बाद 500 रुपए निकाले। पहले तो जाके उसने पुलिस वालों को जफियां डाली और पपियां भी दी और कहा कि आप लोग बहुत ही उमदा ड्यूटी कर रहे हो। जेब से 500 रुपए उस शख्स ने निकाले और निकाल कर उसने पुलिस वालों को कहा कि ये आपका इनाम है क्योंकि आप बहुत अच्छी ड्यूटी कर रहे हैं। पुलिस ने उस शख्स पर, जी आप दुरुस्त सुनने लगे हैं, पुलिस ने उस शख्स पर FIR दर्ज कर दी कि इसने हमें रिश्वत देने की कोशिश की है। जो तस्वीर जारी की गई उसमें उस बेचारे के जो कपड़े थे, जो पूरे का पूरा मामला था, उससे नजर आ रहा था कि वो 500 लेने वाला है, देने वाला नहीं है। बहरहाल ये मरियम साहबा को लेने के देने पड़ गए। उन्होंने तो निचले दर्जे के जो मुलाजमीन थे उनके खिलाफ ये कार्रवाई करके ड्रामेबाजी और टिकटॉक बनवानी थी। उन निचले दर्जे के मुलाजमीन ने उल्टी कार्रवाई डाल दी और कहा कि अब अवाम हमें रिश्वत देने की कोशिश कर रही है और हमने उन पर FIR दर्ज करनी है क्योंकि बाजी के एक ही बार कहने से हम सब तो मोमिन हो गए। आज इसी सिलसिले में हाफिजाबाद में पेट्रोलिंग पुलिस के हेड कांस्टेबल मोहम्मद यूसुफ को 1,000 रुपए रिश्वत देने पर शफकत अली नामी शहरी के खिलाफ थाना जलालपुर भटिया में मुकदमा दर्ज करके कार्रवाई का आगाज कर दिया गया है। ना मजे की बात, पाकिस्तान में अवाम को हमेशा यह मसला था कि पुलिस हमसे रिश्वत लेती है, पटवार हमसे रिश्वत लेता है, किसी अस्पताल चले जाएं तो वहां वार्ड बॉय से लेके टेक्नीशियन हमसे रिश्वत लेते हैं, शनाख्ती कार्ड बनवाने चले जाएं या पासपोर्ट या किसी भी और ड्राइवर्स लाइसेंस बनवाने चले जाएं, कहीं चले जाएं जहां सरकार मुलव्वस है वहां पर आपसे रिश्वत मांगी जाती है। अब उल्टा काम कर दिया, सरकार लोगों के ऊपर FIR दे रही है कि हम तो बड़े मासूम हैं, लोग हमें रिश्वत देकर हमें खराब कर रहे हैं, मतलब हम अच्छे बच्चे हैं, हमें खराब किया जा रहा है रिश्वत ऑफर करके। मरियम नवाज साहबा की जब हुकूमत होगी तो ऐसे ऐसे ड्रामे आपको सुनने को मिलेंगे, ये उनमें से एक है। की तो ये सारी की सारी एक्टिविटी थी कि थोड़ा सा जरा मीडिया मैनेजमेंट हो जाएगी, थोड़ी सी जरा टिकटॉक्स बन जाएंगी और लोगों को बेवकूफ बनाया जाएगा कि करप्शन के खिलाफ हमने एक बहुत बड़ा क्रैकडाउन शुरू किया है। लेकिन वापस क्रैकडाउन लेने के देने पड़ गए, अब उल्टा आम आवाम, लेकिन दोनों तरफ से आम आवाम पिस रही है, पहले भी और अब भी दोनों तरफ से आम आवाम पिसेगी क्योंकि जो जो पकड़ा जाएगा जिसके खिलाफ ये कार्रवाई कर रहे हैं वो आवाम से उस पकड़े जाने पर जो पैसे उसको अदा करने पड़ेंगे, मसलन वो एक्सरे का टेक्नीशियन जो है मशीन का या सब इंस्पेक्टर या कांस्टेबल या पटवारी, जो जो पकड़ा जा रहा है जब वो पैसे दे के वहाँ से रिहा होकर आएगा तो वो जो उसका खर्चा आया होगा वो भी आइंदा आवाम से पूरा करेगा। और यहां तो यक ना शुद्ध दो शुद्ध हो गए काम के, اگلوں نے الٹا عوام پر پرچے دینا شروع کر دیے کہ یہ ہم پر ہمیں رشوت آفر کر رہے ہیں, تو پھر ایک دفعہ سختی جو ہے وہ بیچاری عوام کی ہے. اب ذرا انٹرنیشنل خبروں کی طرف بڑھیں, کیونکہ یہ بڑی اہم خبر تھی. تھی تو عام سی خبر, لیکن آپ کو بتانا تھا کہ جب اوپر بالکل ہی اوپر والا خانہ کسی کا خالی ہو, جیسے میری باجی کا ہے, تو پھر عوام کے اوپر طرح طرح کی مصیبتیں جو ہیں وہ مسلط ہوتی ہیں. اب ذرا جو اگلی خبر ہے وہ پاکستان کے لیے صورتحال خطرناک ہوتی جا رہی ہے. یمن کے اندر اس وقت گھمسان کی لڑائی چل رہی ہے, یمن اور سعودی عرب کے بارڈر پر. یمن نے پے در پے وہاں پر حملے کر رکھے ہیں سعودی عرب کے اوپر, سعودی عرب نے بھی واپس ان پر ایئر سٹرائکس کر رکھی ہیں. لیکن اصل مسئلہ جو ہے وہ یمن کے اندر ہو رہا ہے. یمن کے اندر دو گروپس ہیں, ایک وہ گروپ ہے جن کے پاس اس وقت دارالحکومت ہے یمن کا, جس پر قبضہ ہے, وہ گروپ وہ ہے جن کے پیچھے ایران کھڑا ہے, اور دوسرا گروپ وہ ہے جو سعودی عرب کے بارڈر کے ساتھ ساتھ جتنا بھی علاقہ ہے اس کے اوپر ان کی, آپ یہ کہیے کہ عملداری ہے, اور وہ والی فورس ہے جس کے پیچھے سعودی عرب کی سپورٹ ہے. اب یمن یہ کلیم کر رہا ہے, یا یمنی ہوتی یہ کلیم کر رہے ہیں کہ رات بھر کی جنگ کے بعد کئی علاقے جو سعودی بیکڈ یمنی جو فورسز تھیں ان کے پاس تھے, ان پر انہوں نے قبضہ کر لیا ہے. اب ایسی صورتحال میں اب وقت شہادت ہے آیا, توحید کا پرچم لہرایا, اب وہ والے نغمے چلنے کا وقت مجھے لگ رہا ہے, کیونکہ پاکستان کا ظاہر ہے سعودی عرب کے ساتھ ایک پیکٹ ہے. اب یمن کی جنگ اگر مزید گمسان کی شکل اختیار کرتی ہے تو پاکستان کو اس جنگ کے اندر فرنٹ لائن پر لڑنا پڑے گا. لگ یہی رہا ہے کہ جس طریقے سے یمن کے اندر ایڈوانسمنٹ کر رہے ہیں ہوتیز, یہ معاملہ جو ہے وہ مزید بڑھتا ہوا نظر آ رہا ہے. لیکن دوسری طرف پاکستان نے ایران سے مطالبہ کر دیا ہے کہ وہ جو ہوتیز ہیں ان کو روکا جائے, وہ سعودی عرب کے ساتھ جنگ نہ کریں. اب ایران کیا سمجھتا ہے جو ہمیں صورتحال لگتی ہے, کیونکہ ایران یہ سمجھتا ہے کہ اس کے سروائیول کا مسئلہ ہے, ڈو اینڈ ڈائی ہے اس کے لیے. اس نے ظاہر ہے امریکہ تک تو وہ پہنچ نہیں سکتا, اس کو یہ لگتا ہے کہ اس نے جو بھی جواب دینے ہیں وہ یو اے ای کو دینے ہیں, قطر کو دینے ہیں, اور قطر کو بھی وہ ہاتھ ہلکا رکھتے ہیں کیونکہ وہاں بھی مذاکرات ہوتے ہیں, بحرین کو دینے ہیں اور سعودی عرب کو دینے ہیں, اور جب ہم ان کو جواب دیں گے یہ تنگ ہوں گے تو تب جا کے ہماری جنگ امریکہ کے ساتھ رکے گی. اس لیے ظاہر ہے جیسے جیسے ایران کے اوپر معاملات تنگ ہو رہے ہیں, ایران نے کئی محاذ جو ہیں وہ گرم کر دیے ہیں, خود بھی انہوں نے حملے کیے ہیں جو آگے چل کے آپ کو بتاتے ہیں, اور ہوتیز سے بھی کروا دیے. اب اگر یہ معاملہ واقعی ایسے ہی ہے کہ ہوتیز نے کئی علاقوں پر قبضہ کر لیا جیسا کہ وہ کلیم کر رہے ہیں, اور پاکستان کو اب ایران سے ہی مطالبہ کرنا پڑا ہے کہ آپ ہوتیز کو روکیں کہ وہ سعودی عرب کے اوپر کاروائیاں نہ کریں, ورنہ ہمیں ان کے ساتھ لڑنا پڑے گا. اب میرا نہیں خیال کہ ایران پاکستان کی اس ریکویسٹ کو مانے گا, اور انفارچونیٹلی یہ کانفلکٹ جو ہے وہ بڑھتا ہوا نظر آ رہا ہے. اگر یہ کانفلکٹ بڑھا تو یہ بھی نظر آ رہا ہے کہ پاکستان کو اس جنگ کے اندر مکمل طور پر کودنا پڑے گا. دوسری طرف اگر ہم یہ دیکھیں تو جو یمنی فورسز ہیں, جیسا میں نے آپ کو کہا, وہ یہ بھی کہہ رہی ہیں روسی میڈیا کے مطابق کہ یمنی وزیر دفاع طاہر العقیلی کے قافلے پر حملہ ہوا اور انہیں یرغمال بنا لیا گیا. اچھا, یہاں پر یہ ذہن میں رہے کہ یہ جو طاہر العقیلی ہیں یہ سعودی بیکڈ فورسز کا حصہ ہیں, مطلب یہ کامیابی بھی ہوتیز کو ملی ہے کہ انہوں نے یمنی وزیر دفاع طاہر العقیلی کو اغوا کر لیا ہے یا یرغمال بنا لیا ہے ان کے قافلے پر حملہ کر کے. تو جو ہوتیز ہیں انہوں نے کافی کامیابیاں پچھلے ایک آدھ دن کے اندر سمیٹی ہیں. ظاہر ہے ان کے پاس اس طرح سے تگڑی ایئر فورس نہیں ہے, پاکستان کی ایئر فورس بھی سعودی عرب کے پاس ہے, سعودی عرب کے پاس اپنی ایئر فورس بھی ہے. دیکھتے ہیں آنے والے دنوں میں یہ سارا معاملہ کس طرف جاتا ہے, لیکن اطلاعات وہاں سے بہت ہی خطرناک آ رہی ہیں. اس کے بعد اگلی خبر یہ ہے کہ ایران نے پہلی بار اپنے الیکٹرو آپٹیکل میزائل جو ہیں وہ فائر کر دیے ہیں امریکہ کی بیسز کے اوپر. اس سے پہلے ایران نے یہ جو ان کے الیکٹرو آپٹیکل میزائل تھے ان کو اس جنگ ساری میں فروری سے شروع ہوئی ہے ابھی تک کبھی بھی استعمال نہیں کیا, یہ شاید ہسٹری میں بھی پہلے یہ میزائل استعمال نہیں کیے گئے. یہ بہت ہی جدید میزائل ہیں جو بہت ہی سپیڈ کے ساتھ اور ایکوریسی کے ساتھ جا کر اپنے ہدف کو نشانہ بناتے ہیں. اس کے ساتھ ہی ساتھ جو مختلف میڈیا ہے, الجزیرہ بھی اور ٹیلیگراف بھی اور مختلف میڈیا ویسٹرن اور ظاہر ہے مڈل ایسٹ سے بھی, تمام کا تمام میڈیا یہ رپورٹ کر رہا ہے کہ پچھلی رات جو گزری ہے اس میں ایران نے بہت ہی بھرپور حملے کیے ہیں جارڈن میں امریکی جو بیسز ہیں ان کے اوپر, اور متعدد جہازوں کو نقصان پہنچایا ہے. کچھ میڈیا ہاؤسز کہتے ہیں بہت شدید نقصان پہنچایا ہے اور کچھ کہتے ہیں کہ شدید نہیں لیکن پارشل نقصان بہت سارے جہازوں کو پہنچا ہے. اب ظاہر ہے پارشل ہو یا شدید ہو, ان اینی کیس جہازوں کے لیے اڑنا اس کے بعد ممکن نہیں رہ جاتا. کچھ تصاویر اور ویڈیوز بھی سامنے آ رہی ہیں جن میں یہ کلیم کیا جا رہا ہے کہ امریکی ہیلی کاپٹرز کو, 4 سے زیادہ ہیلی کاپٹرز کو بھی نقصان پہنچایا گیا, لیکن ابھی تک وہ ویڈیوز اتھینٹک نہیں ہیں اس لیے ہم انہیں آپ کے سامنے نہیں رکھ رہے. آگے بڑھتے ہیں تو اردن میں جو امریکہ کی بیس ہے اس کے اوپر شدید حملے ہوئے اور دوسری بھی متعدد بیسز کے اوپر حملے ہوئے اور یہ تمام معاملہ جو ہے وہ پچھلی رات چلتا رہا ہے. دوسری طرف صدر ٹرمپ کے لیے اب یہ جنگ ایک قسم کا نائٹ میئر بن گئی ہے کیونکہ تیل کی قیمتیں جو ہیں وہ بہت تیزی سے اوپر جا رہی ہیں پوری دنیا کے اندر. کل ہی آپ کو بتایا تھا کہ عراق کے پانیوں کے اندر ایک پیناما کا ایک آئل ٹینکر جس کے اوپر پیناما کا ایک فلیگ تھا اس کو نشانہ بنایا گیا. اب یہ نہ ہی ایران کا آئل ٹینکر تھا نہ ہی کسی اور ایسے ملک کا جو جنگ کے اندر شامل ہو, یہ عراق کا تھا. ایسے معاملات کے بعد تیل کی قیمتیں اور تیزی سے اوپر جا رہی ہیں. صدر ٹرمپ اس کی ہیٹ محسوس کر رہے ہیں. انہوں نے 2-3 بہت ہی انوکھے بیان دیے. امریکہ میں یہ جو آنے والا نومبر ہے اس میں مڈ ٹرم الیکشن ہو رہے ہیں. اگر ان مڈ ٹرم الیکشنز میں صدر ٹرمپ کے ہاتھ سے کانگریس اور سینٹ دونوں نکل گئے تو ان کے لیے صدر تو وہ رہیں گے اگلے 2 سال, لیکن اپنی فیصلہ سازی کروانا خاصی مشکل ہو جائے گی اور وہ تھوڑے کمزور صدر ہو جائیں گے. لیکن لگ یہ رہا ہے کہ شاید کانگریس ان کے ہاتھ سے نکل جائے لیکن سینٹ شاید ریپبلکنز جو ہیں وہ بچانے میں کامیاب ہو جائے. اگر وہ سینٹ بچانے میں کامیاب ہو گئے تو پھر ان کو کمزوری نہیں ہوگی کیونکہ جو بھی چیز کانگریس سے آئے گی اس کو سینٹ جو ہے وہ ظاہر ہے ویٹو کر دے گا, مطلب سینٹ میں اسے ہینڈل کر لیا جائے گا ریپبلکن پارٹی سے. لیکن صدر ٹرمپ نے ایک انہونا قسم کا اعلان کر دیا ہے. انہوں نے یہ کہا ہے کہ اگر مڈ ٹرم الیکشن جو ہے جو کہ نومبر میں آ رہا ہے اور اب صدر ٹرمپ کو یہ فکر ہے کہ جتنی تیل کی قیمتیں زیادہ ہو گئی ہیں جنگ کی وجہ سے اس سے شاید وہ یہ الیکشن ہار نہ جائے, تو انہوں نے امریکیوں سے یہ وعدہ کیا ہے کہ اگر آپ نے ہمیں مڈ ٹرم الیکشن جتوایا تو ہر جو امریکی بالغ شہری ہے اس کو 5,000 روپیہ میں 5,000 روپیہ کہہ دیا, $5,000 جو ہے وہ ڈویڈنڈ کے طور پہ دیا جائے گا, بالکل ویسے ہی جیسے COVID-19 کے اندر ایک پیکج دیا گیا تھا تمام امریکیوں کو. یہ پیکج وہ کہہ رہے ہیں اس سے بھی بڑا دوں گا, $5,000 کا پیکج ہر بالغ امریکی شہری کو یا رہائشی کو دیا جائے گا. اب یہ ظاہر ہے بہت ہی لوکریٹو ایک آفر ہے. دیکھتے ہیں صدر ٹرمپ کی آفر جو ہے وہ چلتی ہے آگے یا نہیں, لیکن انہوں نے ساتھ ساتھ یہ بھی کہا ہے کہ جیسے ہی مڈ ٹرم الیکشن ختم ہوگا یہ ایران کی جنگ بھی ختم ہو جائے گی. یہ وہ کس بنا پر کہہ رہے ہیں, کیوں کہہ رہے ہیں, یہ ہمارے لیے کہنا خاصا مشکل ہے, لیکن یہ انہوں نے بیان دیا ہے. آگے چلتے ہیں, اگلی خبر آپ کے سامنے رکھتے ہیں اور وہ خبر یہ ہے کہ یو کے نے اور اس کے ساتھ کچھ دوسرے یورپین جو کنٹریز ہیں انہوں نے اب اسرائیل کے بارے میں ایک سخت پالیسی بنائی ہے. انہوں نے کہا کہ اسرائیل جو غیر قانونی طور پر فلسطین کے علاقوں پر سیٹلمنٹ کر رہا ہے, قبضہ کر رہا ہے, وہ غیر قانونی جو سیٹلمنٹ ہے وہاں پر جو بنائی گئی فیکٹریز ہیں ان سے ریلیٹڈ کوئی کاروباری مال ہم اسرائیل سے نہیں خریدیں گے. مطلب اگر وہاں کسی نے باغ لگا کے کھجوریں اگا کے وہ ایکسپورٹ کرنا چاہتا ہے یو کے کو یا یورپ کے کچھ ممالک کو تو ہم وہ نہیں خریدیں گے. ہم اسرائیل سے صرف وہی کام کریں گے جو ان کے جائز علاقے میں, ان ملکوں کے حساب سے جو جائز علاقہ ہے ان کا, وہاں پر جو چیز مینوفیکچر ہوتی ہے یا اگائی جاتی ہے. ایسے تمام علاقے جہاں پر غیر قانونی طور پر اسرائیل نے جو غیر قانونی سیٹلمنٹس ہیں قبضہ کر کے وہاں باغات یا وہاں فیکٹریز لگائی ہیں ان کا خام مال یا ان کا مال یورپ جو ہے وہ, اسپیشلی یو کے جو ہے وہ نہیں خریدے گا. اس خبر کے بعد اسرائیل کو خاصا ظاہر ہے غصہ آیا ہے اور انہوں نے یو کے کو 30 دن کا نوٹس دیا ہے کہ وہ اپنا کانسلیٹ جو ایسٹ جروسلم میں ہے وہ بند کریں اور یہاں سے نکل جائیں. ظاہر ہے یہ ریلیشن شپ یو کے اور اسرائیل کے ورسننگ ہو رہے ہیں, اور کیوں ہو رہے ہیں میں نے وجہ بتا دی کہ انہوں نے ان کے ٹریڈ کے اوپر پابندی لگائی ہے کہ غیر قانونی علاقوں سے ہم آپ کی چیزیں نہیں خریدیں گے. اس کے ساتھ ہی ساتھ یہ فوٹیج دیکھیے ذرا, یہ بی بی سی بھی کور کر رہا ہے اور بھی بہت سارے نیوز آؤٹ لیٹ جو ہیں وہ اسے کور کر رہے ہیں. یہ فوٹیج یہ کہتی ہے یہ دکھا رہی ہے ہمارے سامنے کہ بہت سارے اللیگل امیگرنٹس جو ہیں وہ یو کے پہنچ رہے ہیں. बीबीसी ने जो इसके ऊपर पूरा फीचर रन किया है वो ये कह रहे हैं कि ब्रसल से लोग चलते हैं, गालिबन 3 घंटे लगते हैं ये छोटी कश्तियां जो हैं इनमें, टैक्सी भी कह रहे हैं इन कश्तियों को क्योंकि ये बहुत ही छोटी कश्तियां हैं, इनमें 20-25-30 लोगों को भी भर लेते हैं और 3-3.5 घंटे लगते हैं दिन के वक्त। वो कहते हैं कि क्योंकि पूरी दुनिया में ये कश्तियां डूब जाती हैं जिससे ये तमाम लोग जो इलीगली बगैर डॉक्यूमेंट्स के बगैर वीजास के यूके पहुंचने की कोशिश कर रहे हैं, ये तमाम लोग क्योंकि डूब जाते हैं समंदर में अगर इनको पकड़ने की कोशिश की जाए, इसलिए जो अथॉरिटीज़ हैं वो इन्हें साहिल के पास तो पकड़ने की कोशिश करते हैं, भले बेल्जियम या दूसरी तरफ फ्रांस की जो सिक्योरिटी एजेंसीज हैं उनके काबू आए ये लोग, लेकिन जैसे ही पानी में थोड़ा सा आगे चले जाते हैं तो फिर इन्हें कोई पकड़ने की कोशिश नहीं करता, क्योंकि वहां अगर पकड़ने की कोशिश करेंगे गहरे समंदर में तो ये डूब के मारे जा सकते हैं और जिसकी वजह से फिर जो पकड़ने वाले होंगे या लॉ एनफोर्समेंट होगी उनके खिलाफ एक्शंस लिए जा सकते हैं यूरोपियन या बरतानवी कानून के तहत। लेकिन ये एक नई खेप है, ये एक नया इस वक्त इमिग्रेशन का क्राइसिस खड़ा हुआ है कि बहुत सारे लोग इलीगली जो किसी ना किसी तरह से यूरोप पहुंचते हैं वहां से ब्रसल्स और वहां से वो कश्तियों में बैठ के 3-3.5 घंटे की मुसाफत करके वो यूके पहुंच रहे हैं। अब इससे जाहिर है यूके में पहले ही स्ट्रेन है, इमिग्रेंट बहुत हैं, काम वाम का वहां मसला है, पहले ही उन्होंने अपने कवानीन बहुत सख्त कर रखे हैं, अब ये तमाम लोग जब वहां पहुंचेंगे तो वहां जो इमिग्रेंट्स के लिए सूरत हाल है वो मजीद भी डिफिकल्ट होगी और तंग होगी। आगे बढ़ते हैं, पाकिस्तान नेवी के 2 अहलकार जो हैं वो जांबहक हो गए हैं, शहीद हो गए हैं और उन्हें मारा गया है गवादर के इलाके में और वो उमाड़ा जो इलाका था वहाँ पर वो गश्त कर रहे थे और उन्हें टारगेट किया गया है शरपसंदों की तरफ से, जाहिर है BLA या उन्हीं का कोई दहशतगर्द ग्रुप होगा जिसने नेवी के 2 अहलकारों को शहीद कर दिया गया। और इससे आपको अंदाज़ा हो रहा होगा कि ओवरऑल लॉ एंड ऑर्डर की जो सूरत हाल बलूचिस्तान में है वो कौन सी सिमत ले रही है। लेकिन फील्ड मार्शल रिटायर्ड सैयद आसिम मुनीर तमगा इम्तियाज मिलिट्री क्या कर रहे हैं वो हम आपको बताते हैं, एक एक्सक्लूसिव स्टोरी। एक्सक्लूसिव स्टोरी ये है कि हाल ही में फील्ड मार्शल साहब ने अपने बहुत ही मोतबदे खास जो लोग हैं वो इंटेलिजेंस से रिलेटेड भी हैं और दूसरी जो कोर्स और दूसरी रेजिमेंट्स हैं उनसे रिलेटेड भी, बहुत ही उनकी जो किचन कैबिनेट है या करीब के लोग हैं या कोर टीम है, उनको उन्होंने कहा है कि मैंने हर सूरत सूबे बनाने हैं। उन्होंने कहा है कि आपके पास ताकत है, पाकिस्तानी फौज के पास ताकत है, इसका भरपूर इस्तेमाल कीजिए, उठाना पड़ता है उठाएं, ब्लैकमेल करना पड़ता है करें। उन्होंने ये लफ्ज़ इस्तेमाल नहीं किए मेरे सोर्स के मुताबिक, लेकिन उनके कहने का मतलब यही था कि आपको जो भी करना पड़ता है करें, मुझे हर सूरत सूबे बनाने हैं, इसकी मुझे कंप्लायंस चाहिए। मतलब आपने किसी की नंगी वीडियो उसको दिखा के ब्लैकमेल करना है, ये अल्फाज वहां इस्तेमाल नहीं हुए लेकिन जाहिर है इसी तरफ इशारा था कि जैसे भी आपने मनाना है सियासतदानों को मनाएं, मुझे हर सूरत नए सूबे बनाने हैं। ये फील्ड मार्शल रिटायर्ड सैयद आसिम मुनीर ने अपनी कोर टीम को बता दिया है। अब उनकी कोर टीम आने वाले दिनों में क्या करती है वो आपके और हमारे सामने सूरत हाल जो है वो आना शुरू हो जाएगी। अगली खबर आपके सामने, नॉर्थ वजीरस्तान से FC के एक अहलकार को अगवा कर लिया गया। पहले लॉ एंड ऑर्डर की सूरत हाल देख लीजिए, FC के एक अहलकार को पहले अगवा किया गया और फिर उसका कत्ल कर दिया गया। जाहिर है ये बहुत ही अफसोसनाक सूरत हाल है जो वहां हो रही है, लेकिन ये नॉर्थ वजीरस्तान की और उससे पहले हमने आपको गवादर की सूरत हाल बताई, दोनों तरफ ऐसे ही मामला हैं। बलूचिस्तान से मजीद खतरनाक खबरें हैं, ट्रक जलाने और तरक्याती मंसूबे बंद होने की वहाँ से रिपोर्ट्स आ रही हैं। एक तो ऐसे तमाम ट्रक्स जो सामान कराची सिंध या पंजाब लेके जा रहे हैं बलूचिस्तान से, सामान से भरे ट्रकों को मुसल्ला अफराद रोक रहे हैं और उनको आग लगा रहे हैं, मतलब उसमें सामान भी जल रहा है ट्रक भी जल रहे हैं, एक तो ये काम हो रहा है। उसके साथ ही साथ जो सरकारी दस्तावेजात हैं उनके मुताबिक वफाकी हुकूमत ने बलूचिस्तान के 29 अहम तरक्याती मंसूबे जो हैं वो बंद कर दिए हैं। इन मंसूबों की मजमूई मालियत तकरीबन 98 अरब रुपए है। इनमें कौन कौन से वो मंसूबे हैं जो बंद किए गए हैं जिन पर काम, हरनाई सिब्बी रोड मंसूबा जो है वो फंड्स ना होने की वजह से बंद, डेरा मुराद जुमाली बाईपास पर काम मुअत्तल, तकरीबन 83 करोड़ रुपए खर्च हो चुके थे लेकिन आगे पैसे नहीं हैं, مستونگ کا 8 ارب روپے کا بجلی منصوبہ بند، 32 کروڑ روپے خرچ ہو چکے تھے۔ سیکیورٹی وجوہات کی وجہ سے 3 اہم ڈیموں پر بھی کام معطل۔ کوئٹہ تا دادر 55 ارب روپے کا ہائی وے منصوبہ بھی فنڈز نہ ہونے کی وجہ سے بند ہونے کی تفصیل آ رہی ہے۔ تو اگر آپ غور کریں، وزارت منصوبہ بندی کے مطابق زیادہ تر منصوبے فنڈنگ کی کمی یا سیکیورٹی خطرات کی وجہ سے بند ہو رہے ہیں۔ دونوں صورتوں میں دیکھ لیجئے کہ بلوچستان جو پہلے ہی آگ میں جل رہا ہے، ہاتھ سے نکل رہا ہے، وہاں پر جو اہم ترین منصوبے ہیں، کہتے ہیں ہمارے پاس نہ پیسے ہیں نہ وہاں پر سیکیورٹی ایسی ہے کہ ان منصوبوں پر کام جاری رکھا جا سکے، تو ان منصوبوں کو بند کر دیا گیا ہے۔ اب آگے چلتے ہیں، اگلی خبر آپ کے سامنے رکھتے ہیں۔ سامان سے بھرے کنٹینرز پکڑ لیے گئے، تاجر جو ہیں وہ احتجاج کر رہے ہیں۔ 27 نومبر کی آمد ہے، اب ستائیس ستمبر کو جو لانگ مارچ ہو رہا ہے، اس کے لیے پورے ملک کے طول و عرض سے جہاں جہاں قابو آ رہے ہیں کنٹینرز پکڑے جا رہے ہیں تاکہ ان کنٹینرز کو کھڑا کیا جا سکے۔ اب غور کیجئے، 27 ستمبر کتنا دور ہے، اس سے پہلے کنٹینرز جو ہیں وہ پکڑے جا رہے ہیں تاکہ ان کنٹینرز کو پکڑ کے سڑکوں پر کھڑا کیا جائے تاکہ لوگ وہاں سے نہ گزر سکیں۔ اب جو تاجر ہیں وہ یہ احتجاج کر رہے ہیں کہ ان کنٹینرز کے اندر سامان ہے، ظاہر ہے وہ سامان کنٹینرز لے کے ایک جگہ سے دوسری جگہ جا رہے ہیں، صنعتی سامان ہے جو کروڑوں اربوں روپے کا ہے، اور وہ کہہ رہے ہیں کہ جب ان کنٹینرز کو ایسے کھڑا کر دیا جاتا ہے اور استعمال کیا جاتا ہے تو وہ سامان خراب ہو جاتا ہے، ظاہر ہے لوٹ لیا جاتا ہے، آگ لگا دی جاتی ہے، یا ویسے بھی اگر اس نے ایکسپورٹ ہونا ہے اور وہ پورٹ تک وقت پر نہیں پہنچے گا تو کمپنی کو خاصا اس میں لاس ہوگا۔ اب جو گڈز فارورڈنگ ایسوسیشن ہے، انہوں نے اس پر احتجاج کیا، جو تاجر ہیں، کہ ہمارے کنٹینر آپ نے اتنے دن پہلے ہی پکڑ کے کھڑے کر لیے ہیں، ہم کاروبار کریں تو کیسے کریں، ہمارا مال جو ہے وہ آپ نے جام کر دیا ہے، کسی سمت یہ کنٹینر اب ہمیں نہیں مل رہے اور ہم جہاں بھی ڈلیوریز دینی ہیں مال کی وہ ہم کیسے دے سکتے ہیں۔ تو یہ ایک سپلائی چین کو ڈسرپٹ کر دیا گیا ہے، ٹرانسپورٹرز کے کنٹینرز اور ان کی گاڑیاں پکڑی جا رہی ہیں، تو یہ ایک خوف کا عالم ہے جو 27 سے پہلے ہی اس کے اوپر کام شروع کر دیا گیا ہے۔ اس کے بعد اگلی خبر آپ کے سامنے رکھتے ہیں، پی ٹی آئی کی طرف سے اب فیصل امین، جو علی امین کے بھائی ہیں، وہ کہتے ہیں ایسے لوگوں کی لسٹیں دیں جنہوں نے عمران خان کی انسٹرکشن کے باوجود، ایسے تمام ممبر پارلیمنٹ جن کو تنخواہ ملتی ہے پارلیمنٹ سے اور عمران خان کی انسٹرکشن تھی کہ 50,000 روپیہ فی بندہ جو ہے وہ پارٹی فنڈ میں دے تاکہ پارٹی کے ورکرز کی ضمانتیں کروائی جا سکیں، انہیں جیل میں آسانیاں دی جا سکیں، اور فیصل امین کہتے ہیں کہ ایسے تمام لوگوں کی لسٹیں شائع کی جائیں جو ممبر پارلیمنٹ ہونے کے باوجود تنخواہ لیتے ہیں پارلیمنٹ سے لیکن 50,000 روپے تک وہ پارٹی کو نہیں دے رہے۔ یہ ظاہر ہے ایک افسوسناک صورتحال ہے، ان ممبران کو خود ہی سوچنا چاہیے تھا، لیکن ابھی تک معاملات جو ہیں وہ زیادہ خراب ہوتے ہوئے نظر آ رہے ہیں، کم نہیں۔ اگلی خبر سندھ سے، سندھ میں اب ذرا فیلڈنگ لگ رہی ہے۔ میرا خیال ہے کہ ایک طرف فیلڈ مارشل اگر اپنی کور ٹیم کے ساتھ بیٹھے ہیں اور کہا ہے کہ مجھے ہر صورت نئے صوبے چاہیے، تو اسی طرح سے سندھ میں بھی فیلڈنگ لگائی گئی ہے۔ سندھ میں فیلڈنگ یہ لگائی گئی ہے کہ اب بلدیاتی کونسل کا جو بل ہے سندھ اسمبلی میں، وہ نئے سرے سے پاس کروایا جا رہا ہے۔ اس میں چینج یہ کی جا رہی ہے کہ جو بلدیاتی نظام کا سربراہ ہے، مطلب کہ جیسے کراچی کے میئر، ان کو تبدیل کرنے کے لیے کم از کم 2/3 اکثریت درکار ہوگی۔ اس سے پہلے 2/3 اکثریت درکار نہیں تھی، اب کیونکہ فیلڈنگ لگ رہی ہے، ان کو پتا ہے کہ ملٹری جنرلز وہ آنے والے دنوں میں سندھ گورنمنٹ بھی چھیننے کی کوشش کریں گے اور شاید میئر کو بھی ہٹانے کی کوشش کریں کراچی کے۔ اس لیے انہوں نے کہا کہ میئر کو اگر ہٹانا ہے تو کم از کم 2/3 اکثریت جو ہے وہ چاہیے۔ مطلب یہ صف بندی ہو رہی ہے، پیش بندی ہو رہی ہے، ایک طرف ملٹری جنرلز اپنی پیش بندی کر رہے ہیں تو دوسری طرف جو سندھ گورنمنٹ ہے وہ اپنی پیش بندی کر رہی ہے کہ ہم نے اس معاملے کو کیسے ہٹانا ہے۔ تیسری طرف تھرپارکر ہاسپٹل میں 480 بچوں کی اموات کا دعویٰ، جو تھرپارکر کے ایک ہاسپٹل میں 480 بچوں کی اموات کا دعویٰ کیا گیا ہے، کیا تو یہ لال ملی صاحب نے ہیں جو کہ ہمارے بڑے معتبر رکن ہیں پاکستان تحریک انصاف کے، لیکن ظاہر ہے یہ میڈیا میں خبر آئی ہے اسی لیے انہوں نے دعویٰ کیا ہے۔ لیکن یہ میڈیا میں خبر کیسے آئی ہے؟ جب سے صوبے بننے کی بات ہوئی ہے آپ نے دیکھا ہوگا کہ سندھ کے اندر بیڈ گورننس بھی نظر آ رہی ہے، پنجاب میں بھی نظر آ رہی ہے۔ वरना याद कीजिए डीजी आईएसपीआर अपनी प्रेस कॉन्फ्रेंस में कहते थे कि इन दोनों सूबों में गुड गवर्नेंस हो रही है। अब क्योंकि इन्हें ब्लैकमेल करना है तो इसलिए इस तरह की खबरें, ये सच होगी, मैं ये नहीं कह रहा गलत होगी, लेकिन ऐसी खबरें तो पहले भी सच थी, लेकिन पहले हमारे मिलिट्री जनरल्स इन खबरों के ऊपर मुकम्मल आंखें बंद करते थे और उनका कोई लेना देना नहीं था कि सिंध में और पंजाब में किस तरह की बैड गवर्नेंस है।
2: आप और हम वतन एक संग, नए रंग नई उमंग। हमारा टेलीफोन नंबर है 33 21 29 84। ईमेल रेडियो स्नैपलाई हम